0: कैंसर बीमारी और इसके इलाज से मुतालिक लोगों में बेदारी पैदा करने के लिए किए जा रहे इकदाम का जायजा लिया। उन्होंने सेहत तिबी तालीम महकमे को इस मकसद के लिए माहरीन की एक खसूसी टीम तश्कील देने की हिदायत दी। मीटिंग में महकमे के कमिश्नर सेक्रेटरी, स्कीम सोरा के डायरेक्टर और जम्मू कश्मीर के मुख्तलिफ मेडिकल कॉलेजों के प्रिंसिपल साहिबान ने भी शिरकत की। रिलीफ एंड रिहैबिलिटेशन कमिश्नर डॉक्टर अरविंद कारवानी ने मुतलिक अफसरान की एक मीटिंग में जम्मू कश्मीर में माइग्रेंट कैंपों के लिए मुख्तलिफ महकमों की जानब से अमलाए जा रहे कामों और दीगर खिदमात की फराहमी का जायजा लिया। डॉक्टर कारवानी ने अफसरान को माइग्रेंट्स के लिए मखसूस स्कीमों की मुअसर अमलावरी की हिदायत दी। जम्मू कश्मीर में ऑयल इंडस्ट्री के स्टेट लेवल कोऑर्डिनेटर हिमांशु शर्मा ने कहा है कि यूटी में पेट्रोलियम मसनूआत और रसोई गैस की वाफिर मकदार दस्तियाब है। उन्होंने कहा है कि सरकारी शोबे की कंपनियां आलमी सतह पर गैर यकीनी हालात के बावजूद इन अशा की बिला खलल सप्लाई को बरकरार रखे हुई हैं। उन्होंने कहा कि घरेलू सार्फिन के लिए रसोई गैस की दस्तियाबी को तरजीह दी जा रही है। डिप्टी कमिश्नर श्रीनगर अक्षय लावरू ने एक मीटिंग के दौरान प्रधानमंत्री श्रम योगी मानधन योजना, जेके समाधान, प्रधानमंत्री किसान मानधन योजना और ताजरों के लिए नेशनल पेंशन स्कीम की अमलावरी का जायजा लिया। उन्होंने हिदायत दी कि इन स्कीमों की कामयाब अमलावरी के लिए बेदारी प्रोग्राम मुनक्कद किए जाने चाहिए। डिप्टी कमिश्नर बांडीपोरा इंदु कंवल चिब ने जिला अफसरान की एक मीटिंग तलब करके ईद उल अजहा के सिलसिले में किए जा रहे इंतजाम का जायजा लिया। उन्होंने बाजारों में जरूरी अशिया और कुर्बानी के जानवरों की दस्तियाबी यकीनी बनाने की हिदायत दी। इंडियन प्रीमियर लीग क्रिकेट टूर्नामेंट के एक मैच में आज कोलकाता नाइट राइडर्स का मुकाबला मुंबई इंडियंस के साथ होगा। ये मैच आज शाम 7:30 बजे से कोलकाता के ईडन गार्डन्स में खेला जाएगा। भारतीय मौसमियात महकमे ने जम्मू कश्मीर, जैली हिमालयी मगरबी बंगाल, स्केम और शिमाल मशरकी रियासतों में गरज चमक के साथ तेज हवाएं चलने का इम्कान जाहिर किया है। महकमे ने दिल्ली, पंजाब, हरियाणा और चंडीगढ़ में आज गर्मी की लहर जारी रहने की पेशगोई करते हुए इन खत्ों के लिए ऑरेंज अलर्ट जारी किया है। उत्तर प्रदेश, मध्य प्रदेश और विदर्भ के लिए रेड अलर्ट जारी किया गया है। इसके साथ ही खबरों का यह बुलेटिन खत्म हुआ। खुदा हाफिज।
1: آداب، یہ آکاشوانی سرینگر کشرین خبرن ہند بلٹن ہس سارا اختر۔ وزیر اعظم نریندر مودی آز اٹلی ہندس وزیر اعظم جارجیا میلانی تو تتہ صدر سرگیو میٹریلاس ست بھارت اٹلی بوج وٹ تو باہمی دلچسپی ہندین کینچن معاملن پہ تبادلے خیال کران۔ ملاقات دوران یہ زاس پنچہ زاس کنتر کس مشترکہ سٹریٹجک ایکشن پلانس تہ جائزہ ہین۔ یہ کچھ سطح وزیر اعظم وت روم کس سرکاری دورس پہ رات روتلے اٹلی۔ جموں کشمیر میں ہتن دہن ہندس نشا مکت بھارت ابھیانس تحت سول تو پولیس انتظامیہ کے اہتمام مختلف پروگرام منعقد کرنے امی بت نش نوجوان بچاؤ باپت بیدری تو باضابط کری ہند پروگرام منعقد کرنے زن ڈرگ سمگلرن خلاف کاروائی من وس ان انتظامیہ منشیات فروشن خلاف زیرو ٹالرنس پالیسی پانا ارادہ کورمت لیفٹیننٹ گورنر منوج سنہا سند یہ پیغام۔
2: ڈرگ اسمگلنگ سے جڑے تسکر کا پاسپورٹ، اس کا ڈرائیونگ لائسنس، کار آدھار نمبر، اس کے آرمز لائسنس، سب کچھ نیرست کر دیا جائے گا، اور اگر فرار ہوگا تو لک آؤٹ سرکولر جاری کیا جائے گا، این ڈی پی ایس ایکٹ کے تحت اس کی چل اچل سمپتی بھی اٹیچ کی جائے گی، بینک اکاؤنٹ فریج کیا جائے گا اور اس کے خلاف فائنینشیل انویسٹیگیشن بھی پرارمبھ کیا جائے گا۔
1: نشاور چیزن ہند کاروبار کرن والین خراب کاروائی کران چھ پولیسن کرنا کپوارہ غلام مصطفیٰ مغل ناو کس ڈرگ سمگلر سند ژور کنال اٹھ مرل زمین اٹیچ کرمز اہند پور سپود پولیس کے اہتمام منشیات مخالف بیدری پروگرام منعقد بنڈ پور کور پولیسن وپداؤن آمز بنگ تباہ۔ پونے ہز اکہ معروف تنظیم سرحد کے اہتمام آئے رات ایس کے آئی سی سی سری نگر لل دد ایوارڈس تقریب منعقد کرنا۔ تقریب دوران دت لیفٹیننٹ گورنر منوج سنہن ہزن ژون ممتاز خواتین ان مز نامور شاعر بملا رینا، ساہتہ اکاڈمی ایوارڈ یافتہ دانشور پروفیسر نسیم شفائی، مصنفہ تو راج باشرج ماہر ڈاکٹر سکینہ اختر تو جموں کشمیر وقف بورڈ چیئرپرسن ڈاکٹر سید درخشان درابیس تہذن تھکے لائق خدمت ہندس اعتراف مز لل دد ایوارڈ۔ لیفٹیننٹ گورنر دت ات تقریب دوران جموں کشمیر چکس معروف بحر تعلیم قلمکار تو ترجمہ نگار پروفیسر نیرجا موٹوہس لائف ٹائم اچیومنٹ ایوارڈ۔ چیف سیکرٹری اتل ڈلون ہت جموں کشمیر کن نامور طبی ماہرن تو کینچن طبی ادارن ہندین ذمہ دارن ست اکس میٹنگ دوران لوکن مز کینسر بیمار تو ام کس علاجس متعلق بیدری پید کرنے باپت کرنے اقدام جائزہ۔ تمو دت صحت تو طبی تعلیم محکمس امہ مقصد باپت ماہرن ہند اک ٹیم تشکیل دنک تہ ہدایت۔ میٹنگ مز گر محکمہ کمشنر سیکرٹری سکم سورک ڈائریکٹر۔

0: سُہ ہٮ۪کو سورُے أسۍ.
1: اچھا یہِ زَن یہِ کار شروٗع کَرنہٕ باپَتھ یُس زَن بۄکٕس چھُ یا باقٕے چیٖز ییٚمِس ضروٗرت پیٚوان چھِ, تُہۍ چھُو سُہ تہِ ایٚویلیبٕل تھاوان؟
0: اَہن حظ آ, سُہ تہِ چھُ اَسہِ.
1: یعنی اگر کانٛہہ کار یژھِ کَرُن, اگر تۄہہِ وِس نَفرَس نِش یی یا بیٚیہِ کانٛہہ یُس کہِ زَن یہِ کَران چھُ ؤری وادَن, تٔمِس ہیٚکہِ ایٖزِلی گایڈَنٕس تہِ مِلِتھ, تٔمِس ہیٚکہِ یِم زَن چیٖز أمِس ضوٚرَتھ آسَن تِم تہِ ہیٚکَن مِلِتھ,
0: سورُے مِلہِ اَسہِ نِش. اِکوِپمٮ۪نٛٹٕس یِم اَتھ لَگان چھِ سورُے سُہ تہِ مِلہِ. یہِ اوس زیادٕ تَر آسان نٮ۪برٕ پٮ۪ٹھٕے اَسہِ اِکوِپمٮ۪نٛٹٕس تارٕنۍ, وۄنۍ سوٗنٛچ مےٚ نہ بہتر گژھِ أسۍ ترٛاوو ییٚتھی شاپ تاکہِ یِمَن بایَن گژھِ سہوٗلیت اَسہِ نِش.
1: یعنی وۄنۍ چھےٚ نٮ۪بر گژھنٕچ ضروٗرت,
0: نٮ۪بر گژھنٕچ.
1: اَمہِ علاوٕ بیٚیہِ کانٛہہ فیسَلٹی یۄس کہِ زَن تُہۍ چھِو وَنان کہِ کُنہِ فیسَلٹی موٗجوٗب چھُ اَسہِ پیٚوان نٮ۪بر گژھُن, واے سُہ تہِ گوٚژھ سُہ ییٚتی آسٕنۍ ایٚویلیبٕل, کانٛہہ بیٚیہِ کانٛہہ فیسَلٹی یِژھ قٕسم کہِ
0: نہ وٕچھو اَسہِ یُس تہِ اِکوِپمٮ۪نٛٹ اَتھ لَگان چھُ, یُس تہِ سامان اَتھ لَگان چھُ حظ, تِم چھِ اَسہِ سورُے اے ٹُو زَڈ تھوٚمُت ییٚتہِ حظ, تَمہِ موٗجوٗب چھُنہٕ یِمن نٮ۪بر تہِ وۄنۍ گژھُن کِہیٖنۍ.
1: اچھا کۭتیاہ لُکھ چھِ تۄہہِ سۭتۍ جُڑِتھ اَتھ سۭتۍ؟
0: اَسہِ سۭتۍ آسان وٕنکٮ۪ن تقریٖباً 30-40 نِوٕز کٔرمٕتۍ.
1: تُہُنٛد وسیٖم صٲب, سٮ۪ٹھاہ سٮ۪ٹھاہ شُکرِیا یۄس تہِ تۄہہِ اِنفارمیشَن دِژوٕ اَسہِ أزکِس دۄہَس مُتعلِق. بیٚیہِ اَکہِ لَٹہِ تُہُنٛد سٮ۪ٹھاہ سٮ۪ٹھاہ شُکرِیا. سامعیٖن, أتھۍ سۭتۍ سَپُد سانہِ أزکہِ پروگرامُک وقت تہٕ اَنٛد, اِنشاء اللہ سَپدو تُہٕنٛدِس خدمتَس منٛز بیٚیہِ حٲضِر أکِس نٔیِس پروگرامَس منٛز اکھ نوٚو موضوٗع ہٮ۪تھ. توٚتام دیٖتو اِجازت, بیٖتو خۄدایَس حوال, السلام علیکُم.
2: کمرشل براڈکاسٹنگ سروس سرینگر, آواز جو آپ کے کاروبار کو ایک نئی اڑان دے. کیا آپ چاہتے ہیں کہ آپ کی سوچ آپ کا کاروبار ہر دل میں جگہ بنائے؟ تو دیر کس بات کی, رابطہ کریں کمرشل براڈکاسٹنگ سروس سرینگر کے ساتھ اور اپنے بزنس کو دیجئے ایک نئی اڑان, ایک نئی پہچان.
3: بس ایک بار, صرف ایک بار, اور ہر بار لگتا ہے کیا ہی تو ہو جائے گا, سیف ہے یار. لیکن رگ صرف ایک بار کا مزہ نہیں دیتا, دھیرے دھیرے صحت, دوستی, سپنے اور زندگی پر اثر ڈالتا ہے. کڈنی اور لیور خراب ہونے لگتے ہیں, بے چینی اور تنہائی بڑھنے لگتی ہے, دل تیز دھڑکنے لگتا ہے اور سوچ دھندلی پڑتی ہے, اور رشتوں میں دوری آنے لگتی ہے.
4: پر کیا کر سکتے ہیں؟
3: گورنمنٹ آف جموں اینڈ کشمیر لے کر آئے ہیں نشا مکت جموں کشمیر ابھیان. بس ابھی ٹیلی مانس ہیلپ لائن 14416 پر کال کرو, یہاں سنتے ہیں بنا جج کیے, سمجھتے ہیں اور مدد بھی کرتے ہیں. اگر کوئی اور بھی اس دور سے گزر رہا ہے تو سمے رہتے رپورٹ کرنے سے ایک زندگی بچ سکتی ہے. آؤ چلیں.
5: آپ آکاشوانی کا سری نگر اسٹیشن سن رہے ہیں, آئیے دلی سے سماچار سنتے ہیں.
6: نمسکار, آکاشوانی سماچار کے ساتھ میں کنک لتا. प्रधानमंत्री नरेंद्र मोदी आज रोम में इटली की प्रधानमंत्री जॉर्जिया मेलोनी से वार्ता करेंगे. दोनों नेता भारत पश्चिम एशिया यूरोप आर्थिक गलियारे के लिए सहयोग बढ़ाने पर चर्चा और वर्ष 2025 से 2029 तक संयुक्त रणनीतिक कार्रवाई योजना की समीक्षा करेंगे. हमारे संवाददाता ने बताया है कि प्रधानमंत्री की यात्रा के दौरान दोनों देशों के बीच व्यापार, रक्षा, परिवहन, समुद्री सुरक्षा, बंदरगाह संबंधी सहयोग और स्वच्छ ऊर्जा सहित प्रमुख क्षेत्रों में समझौतों पर हस्ताक्षर होने की संभावना है.
7: प्रधानमंत्री नरेंद्र मोदी आज क्विरिनल पैलेस में इटली के राष्ट्रपति सर्जियो मत्तारेला से मुलाकात करेंगे, जहां उन्हें गार्ड ऑफ ऑनर प्रदान किया जाएगा. आज के कार्यक्रमों में प्रतिनिधि मंडल स्तरीय वार्ताएं, प्रेस वक्तव्य, समझौता ज्ञापनों का आदान प्रदान, द्विपक्षीय बैठकें और खाद्य एवं कृषि संगठन का दौरा शामिल है. प्रधानमंत्री मोदी मोरस निग्रा ब्लैक मलबरी का पौधा भी लगाएंगे. ये एक ऐसी प्रजाति है जो अपने पाक, औषधीय और सांस्कृतिक महत्व के कारण भारत और इटली को प्रतीकात्मक रूप से जोड़ती है. रोम से सुपर्णा भाटिया.
6: प्रधानमंत्री मोदी ने कहा कि वो इटली की प्रधानमंत्री के साथ होने वाली बैठक को लेकर उत्सुक हैं. उन्होंने आशा व्यक्त की कि दोनों के बीच बातचीत में मुख्य रूप से भारत इटली संबंधों को मजबूत करने पर ध्यान केंद्रित किया जाएगा. प्रधानमंत्री ने इटली के प्रसिद्ध चित्रकार जियाम पावलो टोमासिट्टी की भारतीय संस्कृति पर किए गए कार्यों की सराहना की है. सोशल मीडिया पोस्ट में श्री मोदी ने कहा है कि कलाकार ने इटली के रोम दौरे में वाराणसी पर बनी अपनी विशेष पेंटिंग प्रस्तुत की. प्रधानमंत्री ने कहा कि श्री टोमासिट्टी का भारतीय संस्कृति के प्रति प्रेम 4 दशक से अधिक पुराना है. एक अन्य पोस्ट में श्री मोदी ने भारतीय नृत्य शैलियों के प्रति 5 इतालवी कलाकारों के प्रेम की भी प्रशंसा की. रक्षा मंत्री राजनाथ सिंह ने आज सियोल में दक्षिण कोरिया के रक्षा मंत्री आन ग्यू बैक से मुलाकात की. दोनों नेताओं ने क्षेत्रीय शांति, स्थिरता और तकनीकी सहयोग में